0: प्रज्वलन सँगै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्टरसटको रस्मर बर काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो।
1: My girls, we are the everyone who has lost loved ones and those still waiting news. Just last year, we came together to mark 10 years since the 2015 earthquake. So to see Nepal facing another crisis on this scale and heartbreaking. But just as Britain stood with Nepal, then we stand with you now, as you are a member of parliament and a chair of the all-party parliamentary group of Nepal. I will always support you and will work with government to ensure their solidarity as followed by action. And I welcome the 5 million from the UK that is now going to Nepal as part of
0: सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नु भएको छ। कार्यक्रममा क्वीन्स औन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रस्मोर बर काउन्सिलका उपमेयर जीव नारायण बेलवासे, हेमसा बर काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो, गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रस्मोर नेपाली कम्युनिटीले भोटेकोसी त्रिशुली बाढी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ।
2: बाँकेमा एचपीभी खोप अभियान शुरू हुँदै करिब 6,000 किशोरीलाई लक्षित गरी भदौ 30 खोप दिइने। लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र, 7 वर्ष अघि घोषणा भएको 5,90,00,000,000 परियोजना अझै कार्यान्वयनमा गएन। कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन, पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै। चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका। तनहुको ब्यासले पुनः प्रयोगयोग्य फोहोर बेचेर 1 वर्षमा 27 लाख कमायो। पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक, तालको आकार बढेको दावी, तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव। भोजपुरमा वनबाट 9,70,00,000 राजस्व, काठ तथा गैर काष्ठ वन पैदावारबाट ठूलो राजस्व संकलन। सुनको मूल्य 8,800 रूपियाँले घट्यो, छापावाल सुन प्रतितोला 2,97,300 कायम।
0: र हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जना धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जनालाई धरौटीमा छाड्न आदेश गरेको। गएको साउन 21 हवाई इन्धन चोरीको आरोपमा पक्राउ परेका 7 मध्ये 6 जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। पर्सा जिल्ला अदालतका श्रेष्ठदार प्रभाकर मल्लिकका अनुसार 4 जनालाई जनै 25,000 र 2 जनालाई जनै 45,000 रूपियाँ धरौटीमा छाड्न आदेश आएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको लाङथाङ खोला जल विद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मान्छेसम्म पुग्न उत्तार टोली हिजो नयाँ बाटो खोलिएको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो, तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उत्तार टोली करिब 100 मिटर पुगेपछि अघि बढ़न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। हाइड्रो मेकानिकल इन्जिनियरहरूसहितको टोली आयोजनाको खाली पेन स्टक पाइपभित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरेर मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। यो प्रवेशद्वारबाट अब उद्धार टोली सुरुङभित्र प्रवेश गर्नेछन्। आज बिहानै मौसम र सुरक्षाको अवस्था हेरेर टोली सुरुङभित्र प्रवेश गर्ने तयारी छ। 20 मेगावटको लाङटाङ खोला जल विद्युत आयोजनामा कार्यरत 25 जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङभित्र फँसेको हुन सक्ने आशंकामा खोजी भइरहेको छ। कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन कुमार थापाले भदौ 20 गते दिउँसो 1 बजेका लागि बैठक आह्वान गर्नुभएको हो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। बैठकका एजेण्डाहरू भोटेकोसी बाढी विपत्र पार्टीको 15 महाधिवेशन सम्बन्धी रहेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले आउँदो असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धादिङको कृष्णबिरबा सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।
4: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौँडाबाट भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ फाखेल कुलेखानी भीमफेदी मार्गबाट सञ्चालन गरिएको विष्टले बताउनु भयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैंसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना छम्पी टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ।
3: नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। यस्तै भोटेकोशी त्रिशुली बाढीमा जन गुमाएका प्रहरीका परिवारलाई 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ।
4: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहत स्वरूप संकलित रकमबाट सहयोग गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोसी बाढीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय ठिमुरे अस्थायी प्रहरी पोस्ट मैलुङ प्रहरी चौकी रसुवागढी स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50,000 रूपियाँ दिने निर्णय गरेको छ।
3: हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जना थरोटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जनालाई थरोटीमा छाड्न आदेश दिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुल का रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भुटेकोशी बाढीमा विपत्ता मध्ये हालसम्म 1,222 जनाको सपेला परेको नेपाल प्रहरीले जनाएको छ। हिजो राति 8 बजेसम्मको विवरण अनुसार 38 बालक, 43 बालिका, 406 पुरुष, 236 महिला, 421 आंशिक अङ्ग र 82 नखुलेको गरी जम्मा 1,222 जना मृत्यु भेटिएका हुन्। अझै 4,875 जना बेपत्ता छन्। भदौ 10 गतिको बाढीले बगाएर गण्डकुँदै भारत पुगेका 9 जनाको शव नेपाल भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले हिजो 5 र आज भारतीय प्रहरीले मंगलबार 5 र हिजो 4 जनाको शव ल्याएर बुझाएको हो। 1 बालकसहित 4 महिला र 5 पुरुषको शव नेपाल ल्याइएको हो। नारायणी नदीको ठोकर नम्बर 3 नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट ती शव फेला परेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान 10 बजी वनस्थलीको पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा हुनेछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवा बाढी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक सांगठनिक शुद्धिकरण र आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ। रसुवा बाढी उद्धार र राहतबारे रासुपाले ठोस निर्णय गर्ने बताइएको छ। चपरी देवीका दया सर्किट चार्ज भएपछि रसुवाको नुवाकोटका थप क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। हाल जिल्लाको करिब 90% क्षेत्रमा विद्युत आपूर्ति पुनः स्थापित भएर आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेज सहित संचालनमा आएको प्राधिकरणले जनाएको छ। 10 भदौमा भुटेको सीमा आएको विनाशकारी बाढीले विद्युत क्षतविक्षत भएको थियो। हालै विदुर 6, विदुर 12 को बाँकी क्षेत्र, विदुर 3 को करिब आधा क्षेत्र, तारकेश्वर 1, 5 र 6, तारकेश्वर 2 र 3, बेलकुटगढी 731 वटा ट्रान्सफर्मर चार्ज भएको प्राधिकरणले जनाएको छ। तर विदुर 3 को बाँकी आधा क्षेत्र, तारकेश्वर 4, किसपाङ गाउँपालिका, बेलकुटगढी 8, विदुर 10 मा भने ट्रान्सफर्मर चार्ज हुन बाँकी छ। भुटेको सी त्रिशुली बाढी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
4: बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा भिसी कुलवीर थापा मेमोरियलमा मौन धारण दीप प्रज्वलनसँगै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसटको रसमर बर काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो।
5: Nepal, Tibet, Bora. My girls, we are the everyone who has lost loved ones and those still waiting news. Just last year, we came together to mark 10 years since the 2015 earthquake. So, to see Nepal facing another crisis on this scale and heartbreaking. But just as Britain stood with Nepal, then we stand with you now. As you are a member of parliament and a chair of the all-party parliamentary group of Nepal, I will always support you and will work with government to ensure their solidarity as followed by action. And I welcome the 5 million from the UK
4: सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रस्मोर बरा काउन्सिलका उपमेयर जीव नारायण बेलवासे, हेमसा बरा काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो, गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रस्मोर नेपाली कम्युनिटीले भोटेकोशी त्रिशुली बाढी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सोको बोजेको सिवा दस पदोमा आएको विनाशकारी बाढीपछि त्रिशुली 3-8 जला विद्युत आयोजनाको 160 मिटर लामो केबल डाक्ट सुरुङको प्रवेशद्वार क्षेत्रमा जम्मा भएको लेदो ढुङ्गा तथा भग्नावशेष सटाउने काम जारी छ। हालसम्म 2 दर्जनभन्दा बढी ठुरा पोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएको इन्जिनियर उदयराज न्यौपानेले बताउनु भएको छ। 13 भदौदेखि नियमित रूपमा 2 एक्सकभेटर परिचालन गरेर 5 दिनमा करिब 20,000 घनमिटर लेदो बालुवा ढुङ्गा कंक्रिटका स्ल्याब बीम पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको उहाँको भनाइ छ। आवश्यकता अनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरेर 24 घण्टा नै सफाईको काम भइरहेको छ। इन्जिनियर न्यौपानेका अनुसार हाल पोर्टलको टप फेस क्राउन भन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो क्षेत्र सफाई भइसकेको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गहिराएको एक्सेस तथा ड्रेनेज निर्माण भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गर्ने उहाँले बताउनु भएको छ। जापान सरकारले भोटेकोसी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री दिएको छ। नेपालका लागि जापानका राजदूत मायदा तेरुले हिजो त्रिभुवनन्तराष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। जापानले कम्बल प्लास्टिकका त्रिपाल सुत्ने प्याड पाल लगायतका सामग्री सहयोग गरेको छ। यसअघि प्रधानमन्त्री पालेन्द्र शाह र जापानका प्रधानमन्त्री सिनाए ताकाइची बीच बाढीपछि टेलिफोन वार्ता भएको थियो। काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली 3A र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य
4: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
5: त्यो जति चाँडै हुनु पनि थियो भएन, त्यो गर्नुपर्ने थियो। त्योभन्दा फेरि अगाडि प्रायोरिटाइजहरू गर्दै गर्दा त्यो समस्याहरू आए। तर यो विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा 6 टनेल छ, तर 6 अहिले पर्व टनेलको छ। त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्रै देखाएको छु। हामी त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँच्नु भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
4: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
5: अनि तपाईँको रसुवागढीको सुरुङभित्र त्यो रनिङ हाइट भयो 111 मेगावाटको। त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिमभित्र काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ। त्यसले गर्दा हामी मास्तिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन। अब 216 त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सनमा थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङदाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन। त्यहाँ चाहिँ लाङदाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँ रह्यो। अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B त यता हामी यताबाट एक्सिस सजिलो हो, उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन, गर्ने मन छ। उतातिर मासिकतिर त एकदमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ। अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था।
4: अनि खाद्यान्नको अब मोजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ?
5: होइन, अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन। अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेको छ, प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको। हिजो जुन स्टाइलले काम गरेर आएको थियो त्यो आफ्नो ठाउँमा भयो होइन। कतिपय जनपदी अब त्यहाँ तपाईँ किन राज्य र स्थानीय तहको चाहिँ कोर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको।
3: एसिसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले अहिले आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाइएसटी युकेएम क्रिकेट ओभलमा जारी छ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहराइनलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अङ्क जोडिसकेको छ। एसएससी अङ्क तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अङ्क छ, तर नेपाल र नेटका आधारमा अगाडि छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सौम्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्गको कृष्णबिरमा सडक भाँचिएपछि राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर ल्याउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ग्यास भरेर ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशन एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले 1500 श्री ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ। यस्तै चितवनको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। कैडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बनेपाको सगरमाथाले पीआरसी चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार गत महिना भारतबाट 60,200 मेट्रिक टन ग्यास नेपाल आएको थियो। उहाँका अनुसार सही अनुपातमा ग्यास आइरहेको छ। भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 भन्दा बढ़ी रकम संकलन भएको छ। कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,83,000 जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका अनुसार बाढ़ी आउनु अघि सो कोषमा 2,17,00,000,000 रूपियाँ थियो। यस्तै यो अवधिमा भटेकोशी बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि विभिन्न देशबाट 71,58,247 अमेरिकी डलर जम्मा भएको छ। र स्वाको बोटेकुसी नदीमा आएको बाढ़ीमा हराइरहेका मध्ये मध्य प्रदेशका 30 जना परिवार सम्पर्कमा आएका छन्। 162 जना अझै सम्पर्कविहीन छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढ़ीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये 30 जना टेलिफोन मार्फत सम्पर्कमा आएका हुन्। हालसम्म 70का 48, पर्साका 38 र उदाटका 13, बाह्रका 23, सर्लाहीका 18, महोत्तरीका 10, धनुषाका 7 जना तथा सिराहाका 12 जना सम्पर्कविहीन रहेको प्राप्त विवरणले जनाएको छ। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ। धादिङको कृष्णवीरमा सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।
4: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौडाबाट भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी मार्गबाट सञ्चालन गरिएको विष्टले बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैंसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना, छम्पी, टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ।
3: भदौ दस गतिको बाढीले बगाएर गण्डक हुँदै भारत पुगेका 9 जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाका खड्डा र परडरौना थाना क्षेत्रमा 30 शव फेला परेका थिए। हवस् त, खबर यति नै। नमस्कार।
2: यो PFBS, गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 10 गति रसुवाको भोटेघुसी नदीमा आएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका 145 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार हिजो साँझसम्म नारायणी नदी क्षेत्रमा 195 शव फेला परेका छन्। तीमध्ये 14 शव भारतमा फेला परेका थिए। भारतबाट ल्याइएका शवहरू समेत नवलपरासीको सदरमुकाम परासीको पृथ्वी चन्द्र अस्पतालमा डीएनए संकलनपछि व्यवस्थापन गरिएको हो। अस्पतालहरूमा राखिएका शवका कारण बजार क्षेत्रमा समेत दुर्गन्ध बढ्न थालेपछि स्थानीय प्रशासनले मंगलबारदेखि जंगल क्षेत्रमा लगेर व्यवस्थापन गर्न थालेको हो। सामुदायिक वनमा एक्साभेटर र सुरक्षाकर्मीले खाडल खनेर व्यवस्थापन गरिएको प्रत्येक शवको पहिचान सहज बनाउन संकेत पनि राखिएको छ। भदौ 10 गते बाढीले बगाएर गण्डक हुँदै भारत पुगेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले हिजो 5 र आज मंगलबार 5 र हिजो बुधबार 4 शव ल्याएर बुझाएको बताएको छ। एक बालक सहित 4 महिला र 5 पुरूषको शव नेपाल ल्याइएको हो। नारायणी नदीको ठोकर नम्बर 3 नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट ती शव फेला परेका थिए। रसुवाको बोटेकुसी नदीमा आएको बाढीमा हराइरहेका मध्ये मध्य प्रदेशका 30 परिवारको सम्पर्कमा आएका छन्। 162 अझै सम्पर्कविहीन छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मध्य प्रदेशका 192 मध्ये 30 टेलिफोन मार्फत सम्पर्कमा आएका हुन्। हालसम्म 70 48 वर्षाका 38 रौतहटका 13 बाह्रका 23 सर्लाहीका 18 महोत्तरीका 10 धनुषाका 7 तथा सिराहाका 12 अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनु भएको छ। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 भन्दा बढ़ी रकम संकलन भएको छ। कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,60,73,000 जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका अनुसार बाढ़ी आउनु अघि सो कोषमा 2,17,00,000 रूपियाँ थियो। यस्तै यो अवधिमा भोटेघुसी बाढ़ी पीड़ितको उद्धार र राहतका लागि विभिन्न देशबाट 71,58,247 अमेरिकी डलर जम्मा भएको छ। चपली देवघाट नयाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। हाल जिल्लाको करिब 90% क्षेत्रमा विद्युत आपूर्ति पुनस्थापित भएर आपूर्ति पहिलेभन्दा थप भर पर्दो र सुधारिएको भोल्टेज सहित सञ्चारमा आएको प्राधिकरणले जनाएको छ। 10 पदौमा भोटेघुसीमा आएको विनाशकारी बाढीले विद्युतीय क्षेत्रविच्छेद भएको थियो। हालै विदुर 6, विदुर 12 को बाँकी क्षेत्र, विदुर 3 को करिब आधा क्षेत्र, तारकेश्वर 1, 5 र 6, तारकेश्वर 2 र 3, बेलकुटगढ़ी 7 सहित थप 31 ट्रान्सफर्मर चार्ज भएको प्राधिकरणले जनाएको छ। तर विदुर 3 को बाँकी आधा क्षेत्र, तारकेश्वर 4, किस्पाङ गाउँपालिका बेलकुटगढ़ी 8, विदुर 10 भने ट्रान्सफर्मर चार्ज हुन बाँकी छ। र सोभोटेकुसी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ प्रवेशद्वार क्षेत्रबाट 5 करिब 20,000 घनमिटर लेदो ढुङ्गा र भग्नावशेष हटाइएको छ। हालसम्म 2 दर्जनभन्दा बढ़ी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज सिनेपानीले जानकारी दिनुभएको छ। 13 भदौदेखि नियमित रूपमा 2 एक्सापेटर परिचालन गरेर 5 करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुङ्गा, कंक्रिटका ल्याब, बीम पिलर तथा घरको आकारसम्मका ठूला होल्डर हटाइएको उहाँको भनाई छ। आवश्यकता अनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी 24 घण्टा सफाईको काम भइरहेको छ। इन्जिनियर नेपानीका अनुसार हाल पोर्टलको टप फेस ग्राउन्डभन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो क्षेत्र सफा भइसकेको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गहिराएको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम शुरू गरिने उहाँले बताउनु भएको छ। जापान सरकारले बोटेघुसी बाढी प्रभावितका लागि विभिन्न राहतका सामग्री दिएको छ। नेपालका लागि जापानका राजदूत मायदा तेरूले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: भदौ 10 गते रसुवाको भोटेकुसी नदीमा आएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका 145 वटा शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नाव परीक्षक मदन थापाका अनुसार हिजो साँझसम्म नारायणी नदी क्षेत्रमा 195 वटा शव फेला परेका छन्। तीमध्ये 14 वटा शव भारतमा फेला परेका थिए। भारतबाट ल्याइएका शवहरू समेत नवलपरासीको सदरमुकाम परासीको पृथ्वी चन्द्र अस्पतालमा डीएनए संकलनपछि व्यवस्थापन गरिएको हो। राखिएका शवका कारण बजार क्षेत्रमा समेत दुर्गन्ध बढ्न थालेपछि स्थानीय प्रशासनले मंगलबारदेखि जंगल क्षेत्रमा लगेर व्यवस्थापन गर्न थालेको हो। सामुदायिक वनमा एक्सकाभेटर र सुरक्षाकर्मीले खाडल खनेर व्यवस्थापन गरिएको प्रत्येक शवको पहिचान सहज बनाउन संकेत राखिएको छ। वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकुसी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराह अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको यो रिपोर्ट।
4: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
5: पर्यटनको राम्रो सिजन हो यो बेलामा, तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
4: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
6: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
4: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
7: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
4: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
3: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि राजधानी बाहिरै खाना पकाउने ग्यास भरेर काठमाडौँ भित्राउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेसन एसटीसी ग्यास बीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले 1500 श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ। यस्तै चितवनको साई बाबाले आफ्नै 900 सिलिन्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिन्डर भरेर पठाएको छ। कैनाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बनेपाको सगरमाथाले पीआरसी चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार गत महिना भारतबाट 60,200 मेट्रिक टन ग्यास नेपाल आएको थियो। उहाँका अनुसार सही अनुपातमा ग्यास आइरहेको छ। भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। नेपाली बजारमा आज सुन चाँदीको भाव बढेको छ। हिजो प्रति तोला 8,800 घटेको सुनको भाव आज तोलामा 7,600 रुपियाँले बढेको हो। नेपाली सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोला 3,04,900 किनबेच भइरहेको छ। हवस् त खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gurkha Radio. Gurkha Radio.
1: Sanya Samudaya Ma.
0: Milayan Bhari.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bandhos.
2: Play BFBS.
0: You. BFBS Gurkha Radio.
1: Radio. Gurkha Radio.
3: एक साता अघि रसुवाको बोटीको सीमा आएको बाढी पछि रसुवा नुवाको धादिङका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता छन्। नुवाकोटको चण्डेश्वरी मावि पनि बाढी पछि छेद विच्छेद छ। चण्डेश्वरी माविका एकजना शिक्षकलाई बाढीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। बाढी पछि विद्यार्थी विद्यालयको अवस्था बारे विद्यालयका पूर्व प्रधानाध्यापक एवं तुप्चेका स्थानीय हरिप्रसाद रिजाल, स्कुल अब कसरी चलाउनुहुन्छ?
4: अहिले भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा त किस्ताङबाट झन्डै 250 विद्यार्थी, पारि बेद्रावतीबाट विद्यार्थी, यता गेर्कुटार आउँटारबाट आउँथे, सबै खोलाले पुलहरू विच्छेद गरेको छ। त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करी करी सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ, त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नुपर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
3: अहिले के छ स्कुलको हालत?
4: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घर बहिनी जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
3: अहिले 12 जना हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो,
4: अहिलेसम्म थाहा पाएन त्यति छ।
3: कोही बाढीले लगेको, कसैको मृत्यु, के छ विद्यार्थीको संख्या?
4: अब त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढीले लग्यो भन्ने अनुमान हो।
3: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
4: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रभन्दा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा, म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन, चिया पसलमा नबसिकन सुई सुई यता घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो, संयोग मात्रै हो।
3: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
4: त्योभन्दा तलतिर कुनै पनि त्यो बसोबास गर्न योग्य चाहिँ छैन, एउटा सहर जस्तै थियो। मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै सोलेसम्म त्यो सबै छेद विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
3: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
4: राज्यको उपस्थिति जुन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै होइन, अब यो म्यासिभ खालको हामीले पढ्ने भने यो समुद्रमा आउने चाहिँ टोर्नाडो हुरिकेन जस्तो स्टाइलले आयो, जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन्। अनि त्यति माथि रसुवा अथवा उता भोटे कोसी हुँदै चिनबाट आउने टाइरन राज्यसँग सूचना संयन्त्र यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 घन्टा त लाग्यो होला। त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो। बाढी मात्रै भने यो म्यासिभ खालको बाढी, यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्थ्यो, त्यो पनि भएन।
3: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ?
4: भइरहेको छ, उद्धार कामहरू भइरहेको छ। त्यो अब उद्धारको अन्तिम चरण पुग्यो, अहिले लासहरू हेर्ने ओर्ने, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम भइरहेको छ।
3: पृथ्वी राजमार्ग बन्द गराएको कृष्णवीरको पहिरो मर्मत र पुनर्निर्माणका लागि काम शुरू भएको छ। हाल सड़क क्षेत्रमा सरसफाईको काम भइरहेको छ। सड़कको दुई तहको ग्याबिन हटाएपछि सड़क खन्ने र पुनर्निर्माणको काम शुरू हुने सड़क विभागले जनाएको छ। पहिरोको दुवै छेउबाट 18 जना खटाएर रूख काट्ने काम भइरहेको र पहिरो पन्छाउन निर्माण उपकरण तयारी अवस्थामा राखिएको छ। रूख कटानको काम सकिएपछि उपकरणले पहिरो पन्छाउन थाल्ने नागडुङ्गा मोगलिन सड़क आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख श्री सजना अधिकारीले जानकारी दिनुभएको छ। भदौ 10 गते रसुवाको बुटीको सिनदीमा आएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका 145 वटा शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नाव परीक्षक मदन थापाका अनुसार हिजो साँझसम्म नारायणी नदी क्षेत्रमा 195 वटा शव फेला परेका छन्। तीमध्ये 14 वटा शव भारतमा फेला परेका थिए। भारतबाट ल्याइएका शवहरू समेत नवलपरासीको सदरमुकाम परासीको पृथ्वी चन्द्र अस्पतालमा डीएनए संकलनपछि व्यवस्था प्रतिस्थापन गरिएको हो। एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको छ। मलेसियाले 104 रनको लक्ष्य दिएको थियो। नेपालले 21/4 बलमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मलेसियाको वाङकेमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले 32 ओभरमा 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भुटेपछि बाढीमा ज्यान गुमाउनेको संख्या 1,252 पुगेको छ। अझै 4,216 बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मध्याह 12 बजेसम्म नदी किनारमा 1,252 शव भेटिएका छन्। सबैभन्दा बढी चितवनमा 255 जनाको शव भेटिएको छ। त्यस्तै रसुवामा 127, नुवाकोटमा 187, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 208 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। भुटेकोशी बाढीपछि 4,216 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र मजदूर छन्। विभिन्न 11 आयोजनामा कार्यरत 900 जना सम्पर्कविहीन छन्। यस्तै 583 विदेशी पर्यटक पनि सम्पर्कविहीन छन्। बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धार जारी छ। चीन, भारत र दक्षिण कोरियाको टोलीसँगै नेपाली सुरक्षाकर्मीले खोजी तीव्र पारेका छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले 2 शव निकालेको छ। रसुवामा परीक्षण सञ्चालन भइरहेको 20 MW क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा बाढीपछि हराइरहेका 2 शव भेटिएको हो। हिजो आयोजनाका हाइड्रो मेकानिकल इन्जिनियर सहित 8-7 जनाको प्राविधिक टोली खाली पेन स्टक पाइपभित्र करिब 150 मिटर माथिसम्म पुगेको थियो। सेनाको टोलीले आज सोही बाटो प्रयोग गरेर 2 शव बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 25 अझै सम्पर्कविहीन छन्। सुरुङभित्र फँसेका अन्यको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले खोजी जारी राखेको छ। रसुवाको छिलिमी जलविद्युतको सुरुङभित्र फँसेका कर्मचारीको खोजीका लागि आज पनि सुरक्षाकर्मी प्रयास गर्दैछन्। जलविद्युतका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का
4: भित्र ड्युटीमा बसिरहनु भएका हाम्रो 6 कर्मचारीहरू अहिले सम्पर्क विहीन अवस्थामा पुग्नु भएको छ। अहिलेसम्म पनि त्यहाँ चाहिँ सुरुङको जाम चोक भएको हिसाबले बिचमा लगभग हाम्रो बाहिर सर्फेसबाट 100 मिटरको हाराहारीमा चाहिँ त्यहाँ चोक भएको छ र यता दलदल भएको छ। त्यो कारणले गर्दाखेरि भित्रसँग सम्पर्क हुन सकेको छैन। हाम्रो अरू साथीहरू चाहिँ माथि क्याम्पमा हुनुहुन्थ्यो र भागेर चाहिँ सुरक्षित हुनुभयो र त्यो ड्युटीमै भित्रै हाम्रो पावर हाउसभित्रै बस्ने 6 साथीहरू चाहिँ अहिलेसम्म पनि उहाँहरूको रेस्क्यु हुन सकेको छैन। पावर हाउस भएको ठाउँमा चाहिँ सबै बाटो पनि वास आउट गरिसकेको, त्यहाँ यताबाट जाने पुल पनि बगाएको हुँदाखेरि अहिले अब एउटा माध्यम भनेको हेली रहेको छ। हेली पनि फेरि त्यो ठाउँमा सानो हेली चाहिँ बस्छ र त्यो सानो हेलीबाट चाहिँ सुरक्षाकर्मीहरू गएर त्यहाँ अहिले कामहरू चाहिँ गरिराखेका छन्। सानो स्क्राइबर लगेर चाहिँ त्यहाँ झारेर चाहिँ काम गरौँ भनेर चाहिँ कल गर्दाखेरि हामीले त्यो सकिराखेका छैनौँ, त्यहाँ चाहिँ स्पेस पुग्दैन, ठाउँ एकदम अप्ठ्यारो छ भन्नुहुन्छ यहाँ हाम्रो आर्मीको पाइलटले पनि। नत्र भने हामीले तुरुन्तै त्यो लगेर चाहिँ हटाउनलाई देवानदेखि पहल गरेकै थियौँ। अब परिस्थिति के छ कसो छ भनेर चाहिँ हामीले त्यहाँ नछिरिकन अहिले भन्न सक्ने अवस्था चाहिँ छैन। हजुर, भित्र अब स्पेस चाहिँ पर्याप्त छ, बाहिर मात्रै चोक भएको छ। बाटोमा चाहिँ अब त्यहाँ एउटा वस्तु गएर अड्किएको छ, त्यो चाहिँ त्यहाँ बाहिर सटर थियो, सटर नै सोरेर लगेर चाहिँ अड्काएको हो भन्ने कुरो पनि आएको छ होइन। अब ढुङ्गा हो कि अथवा सिमेन्टको त्यो स्ट्रक्चर कुनै त्यहाँ बगाएर त्यहाँ अड्किएको हो अथवा चाहिँ सटर जस्ता पाता जस्तो टाइपको चाहिँ हो, त्यो चाहिँ त्यहाँ त्यो ठाउँसम्म पुग्न नसकेको भएर अब बाहिरबाट जहाँसम्म पुगियो त्यहाँबाट टर्च बालेर हेर्दाखेरि त्यस्तो खालको चाहिँ देखिएको भएर त्यो भित्र गएर चाहिँ ठ्याक्क भन्न सक्ने अवस्था नभएको छ। अवस्था अहिलेसम्मको अवस्था चाहिँ अब देवानदेखि नै त्यही रेस्क्युको लागि नै खटिँदा पनि अहिलेसम्म सम्भव हुन सकेको छैन।
5: अहिलेसम्म केही भएको छ भनेर प्रगति सुनाउन सकिने केही छ?
4: एन्ड रिजल्ट भनेको हाम्रो त्यहाँको साथीहरूलाई बाहिर निकाल्न सकेको भए हामीलाई एकदम 100% प्रगति सक्सेस भयो भन्थ्यौँ होला। अब अहिलेसम्म खालि म्यानेज गरेर त्यसलाई त्यहाँ चाहिँ सुरक्षाकर्मीलाई पठाएर अब भित्रबाट रेस्क्यु गर्नको लागि लागिरहनु भएको छ। अहिले चाहिँ के भएको छ भने हाम्रो भारतबाट पनि आर्मीहरू चाहिँ आउनु भएको छ, उहाँहरू पनि अहिले संयुक्त रूपले नेपाल आर्मीसँग त्यहाँ चाहिँ खटिनु भएको छ। 3 जति भयो त्यहाँ आर्मीहरू जाने आउने र हिजोबाट चाहिँ उहीँ अलिकति माथि हेलिकप्टर बस्ने ठाउँ छ, त्यो ठाउँसम्म चाहिँ एउटा क्याम्प बनाएर बस्ने र त्यहीँबाट तल झरेर काम गर्ने, बेलुका चाहिँ त्यहीँ माथि बस्ने भनेर चाहिँ त्यो प्लान गर्नुभएको थियो। हिजो त बेलुकाखेरि चाहिँ मौसम बिग्रिएको कारणले हेलीबाट उहाँहरूलाई माथि लानु पनि सकिएन र त्यो उहाँहरू बिस एक्काइसजनाको टिम चाहिँ सुरुङकै मुखमा बसेर चाहिँ रात काट्नु भयो र आज मात्रै फर्किनु भयो उहाँहरू र अहिले अर्को टोलीहरू चाहिँ दुईटा हेलिकप्टरबाट यहाँबाट उड्नु भएको छ र ढुन्चेबाट चाहिँ अरू थप नेपाल आर्मीको टोलीहरू पनि जानुहुँदो रहेछ उताबाट 20-30 जनाको चाहिँ सुरक्षा कर्मीहरूको टोलीले चाहिँ संयुक्त रूपमा रेस्क्यु अपरेसन गरेर राख्नु भएको छ। अब यसलाई सक्सेस कति समय लाग्छ भन्ने चाहिँ ठ्याक्कै अब त्यहाँ प्रवेश गर्न नसकेसम्म चाहिँ अब भन्न सक्ने अवस्था भएन।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिलिमी हाइड्रो पावरको सुरुङमा फँसेका छ जनाको खोजी उद्धारका लागि भारतीय शहीदको सैनिक टोलीले आज पनि प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिस गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकेको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का
4: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरू अरूतिर रेस्क्यु गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ सिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरू ठम्म्याउन सक्नु भएन। अनि बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको डेड बडी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालिएको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान चाहिँ यहाँ आइसकेको थियो स्क्राइबर पनि, त्यहाँ चाहिने जेनेरेटर मोटर पानी तान्ने स्लज मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक खताफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खतालनलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
5: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
4: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन, अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला। तर अब अहिले समय पनि घर्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति
5: इन्जिनियरिङमा अलिकति कमजोरी भएको कतै बाहिरतिरबाट निस्किने अर्को ठाउँ भएको भएदेखि हुन्थ्यो,
4: त्यो एकदमै चाहिने कुरा हो। त्यो इमर्जेन्सी एक्जिट चाहिँ बाहिरै सर्फेसमै बनेको बिल्डिङमा त हामीले इमर्जेन्सी एक्जिट राख्छौँ भने होइन, त्यो त झन् जमिनभित्र भएको त्यत्रो चाहिँ संरचनामा इमर्जेन्सी एक्जिट चाहिँ चाहिने कुरै हो। अब अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नै पर्छ।
3: रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको भएको छ, 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको दा टोलीले दुईजनाको शव निकालेको छ। रसुवामा परीक्षण सञ्चालन भइरहेको 20 मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा बाढ़ीपछि हराइरहेका दुईजनाको शव भेटिएको हो। हिजो आयोजनाका हाइड्रो मेकानिकल इन्जिनियर सहित 7-8 जनाको प्राविधिक टोली खाली पेन स्टक पाइपभित्र करिब 150 मिटर माथिसम्म पुगेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलायम भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सिनदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्क विहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया,
4: बाढ़ी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फँसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौं, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: नेपाली कांग्रेसकी प्रमुख सचेतक बासुना थापाले रसुवा बाढ़ीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। आज बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले आकस्मिक बाढ़ीपछि पहिलो 2 दिन राज्यले उपलब्ध स्रोत साधन अनुसार उद्धार र राहतमा काम गरे पनि त्यसपछि योजनासहित अघि बढ़न नसकेको बताउनु भएको हो।
5: पूर्वाधार समितिमा भइराख्दाखेरि हामीहरूले के कति काम गर्यौं त अस्ति भन्ने कुराले चाहिँ यसमा मायने राख्छ, किनभने हामी पनि काहीँ न काहीँ त चुकेकै छौँ, यसमा हामीले यसलाई एक्सेप्ट गर्नै पर्छ। जुन एकदम इमर्जेन्सीमा आएको बाढी थियो त्यतिमा जति गर्न सक्थ्यो राज्यले र सरकारले हामीले जति गर्न सक्थ्यौँ त्यो दुई दिनभित्र हामीले गर्यौँ। त्यसको लागि काहीँ कुनै कम्प्लेन पनि छैन, त्योभन्दा बढी गर्न सक्ने पनि थिएन, गर्न सक्ने स्थिति दुई दिनको तर दुई दिनपछि हामी धेरै सम्हालिसकेका थियौँ र हामी हतोत्साहितबाट बाहिर आइसकेका थियौँ, अनि प्री प्लानिङ साथ अगाडि जान पर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ। चुकेकोलाई चुकेको भन्नै पर्छ, बाहिर मिडियामा होस् या यहाँ अगाडि होस्, अगाडि नै भन्नुपर्छ हामी चुकेकै हौ त्यसमा। किनभने हामी पूर्वाधारमा त्यो टनेल बनिराख्दाखेरि हाम्रो यहीँबाट ती सबै टनेलहरूका हजुरको नक्साहरू त यहीँबाट नै त पास भएको थियो होला, त्यो नक्साहरू हामीसँग थियो होला। त्यहाँ प्राविधिक टोलीहरू जाने बेलासम्म पनि नक्साहरू टनेलको वरिपरि पुगेको छैन। बाहिर के भ्रम फैलाएको थियो भने धेरै टनेलबाट यति मान्छे निकाले यति मान्छे।
3: प्रतिनिधि सभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। ड्यूटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढल्ने लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले साना डुंगाबाट बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या घट्दै गएको भए पनि ढुक्क भएर बस्न नहुने बताउनु भएको छ। उनीहरूलाई रोक्न बेलायत र फ्रान्सले थप प्रहरी परिचालन गरेका छन्। विशेष गरी धेरै मानिस बोक्ने ठूला रबरका डुंगा प्रयोग गरेर समुद्र पार गर्ने प्रयासलाई रोक्न प्रहरीले निगरानी बढ़ाउनेछ। उत्तरी फ्रान्सका समुद्री किनारमा 1,500 भन्दा बढ़ी प्रहरी परिचालन गरिने भएको छ। तर रिफर्म युकेका उपनेता रिचर्ड टाइसले भने सरकारको यो कदम कामभन्दा बढी देखावटी मात्रै हुन सक्ने भन्दै आलोचना गर्नुभएको छ।
6: We shouldn't be spending hundreds and hundreds of millions of pounds of hard-earned British taxpayers' cash so the French are not doing the job properly. The way to solve this is to pick up, rescue and return. It's the humanitarian thing to do.
3: रसुवा भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएको चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेको सी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। अबदेखि हेटौँडाबाट दैनिक 100 एलपी ग्यास काठमाडौँ आउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट भरिएका 100 ट्रक एलपी ग्यासका सिलिण्डर वैकल्पिक मार्ग हुँदै ल्याउने आउने जानकारी दिएको हो। खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: BFBS गोर्खा रेडियो हो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: बाढी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया
4: बाढी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अप्नाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल
5: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे बस्ने व्यवस्था छ रे, त्यहाँभित्र अहिले पनि जीवित हुन सक्नुहुन्छ। त्यो कुरा तत्कालै सरकारले खोजी कार्यमा नागरिकको ज्यानलाई बचाउनको लागि आग्रह गर्न चाहन्छु।
3: प्रतिनिधि सभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकी कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनु अघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनु भएको थियो।
6: मेरो डोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीड़ा सबै आम नेपाली नागरिकको पीड़ा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ, हामी सरकारको साथमा छौं। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले साना डुंगाबाट बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या घट्दै गएको भए पनि ढुक्क भएर बस्न नहुने बताउनु भएको छ। उनीहरूलाई रोक्न बेलायत र फ्रान्सले थप प्रहरी परिचालन गरेका छन्। विशेष गरी धेरै मानिस बोक्ने ठूला रबरका डुंगा प्रयोग गरेर समुद्र पार गर्ने प्रयासलाई रोक्न प्रहरीले निगरानी बढ़ाउनेछ। उत्तरी फ्रान्सका समुद्री किनारका 1050 भन्दा बढ़ी प्रहरी परिचालन गरिने भएको छ। तर रिफर्म युकेका उपरिता रिच टाइसले भने सरकारको यो कदम कामभन्दा बढी देखावटी मात्रै हुन सक्ने भन्दै आलोचना गर्नुभएको छ।
7: We shouldn't be spending hundreds and hundreds of millions of pounds of hard-earned British taxpayers' cash to the French who are not doing the job properly. The way to solve this is to pick up, rescue and return. It's the humanitarian thing to do.
3: एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको छ। मलेसियाले 104 रनको लक्ष्य दिएको थियो। नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका लागि करण केसीले 4 र ललित राजवंशीले 2 विकेट लिनुभयो। नेपालका ओपनर ब्याटर अर्जुन कुमालले 45 रन बनाउनुभयो। इशान पाण्डेले 20, कुमार पौडेलले 10 र दिपेन्द्र सिंह ऐरीले 12 रन बनाउनुभयो। नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेटले हराएको थियो। खबर यति नै, नमस्कार।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले रसुवाको भोटेकोसी बाढ़ीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ. आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल.
4: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने. अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने. उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने.
3: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, दाहादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्. प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ. 4,216 जना अझै सम्पर्कविहीन छन्. बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्. रसुवा भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ. बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ. बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेको सी बाढ़ीले क्षति भएका छन्. नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो. नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाट विद्युत निर्यात अनुमति पाएको थियो. बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ. निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिको कार्बन उत्सर्जन गरिरहेका देशहरू जिम्मेवार रहेको बताउनु भएको छ. आज प्रतिनिधि सभा बैठकमा उहाँले नेपाल स्वयंले कार्बन उत्सर्जन नगरे पनि बाढ़ी तथा अन्य जलवायु विपदको क्षति बेहोर्नु परेको भन्दै नेपालले राहत नभई जलवायु न्याय र क्षतिपूर्ति माग गर्नुपर्ने बेला आएको बताउनु भएको हो.
5: I want your permission to get attention of international community that the damage was one thing, but who is going to bear the loss? Why we are paying the cost? We are not asking for the relief. Now it has, the time has come to ask for the compensation. Who is going to compensate this? If we have not caused any cost, any reason, then why we are paying the cost? We grew up our forest 46.8% when it was just asked for 36%. We are not creating any carbon. It's less than 1%. But why we are paying the cost? So the time has come for Nepalese entire all these political parties to come together in this issue and raise this issue in an international forum. Now we are not begging for the relief. It's the time has come. Who are responsible to create all these carbons? They are responsible to pay all the compensation.
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल:
6: सम्माननीय प्रधानमन्त्रीज्यूले, हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ. जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्. प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन, जुन सुरुङ भित्र भएका नागरिक हुनुहुन्छ अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केबल डक्ट टनेलको मुख खोलेर माटो सोहने काम भइरहेको नेपाली सेनाले जनाएको छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिकारी 93 जनाको टोली खोज तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रो डेब्रेसमा अन्तबाट बगाएर ल्याएका फलाम सहितका संरचना तथा ठूल्ठूला ढुङ्गाहरू छन्। अहिले सुरुङको माथिल्लो भागतर्फ 10 फिट लम्बाई र 4 फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। स्काभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेको बाँकी थुप्रो हटाउने काम पनि भइरहेको छ। थप 7 वटा बोल्ड ढुङ्गा ब्लास्टिङका लागि तयारी भइरहेको छ। सुरुङको लम्बाई 170 मिटर छ। माटो तथा लेदोले भरिएको यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र बनाई सरकारलाई सघाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र पुलाकोटीले जानकारी दिनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले ब्रिफिङ समेत गर्नु भएको थियो। सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्य घर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने, र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
0: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको हो। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले रसुवाका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको प्राविधिकले गर्नुपर्ने उद्धारमा खेलबाड गरेर मन्त्रीहरू प्रचारबाजीमा रमाएको टिप्पणी गर्नुभएको छ। पार्टीको नीति प्रतिष्ठानको बैठकमा बोल्दै शर्माले उद्धारमा ढिलाइ गरेर सरकारले मानवता विरूद्धको अपराध सरहको काम गरेको बताउनु भएको हो। नेता शर्माले एउटालाई परेको विपत्तिमा अर्कालाई सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर अघि बढ़न आग्रह गर्नुभयो। नीति प्रतिष्ठानको बैठकमा रसुवा नुवाकोट र धादिङका पार्टी सभापतिले पीड़ित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको गुनासो गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रूखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
2: Really good. I got to know her very well. A really good relationship with King Charles. I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it. I didn't like the way she acted. I thought she was terribly disrespectful to the Queen, to King Charles. And I don't know. Maybe I'm different. I wouldn't have taken him back, frankly.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सिनदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केबल डक्ट टनेलको मुख खोलेर माटो सोहोर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 जनाको टोली खोजी तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रो अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूल्ठूला ढुंगाहरू छन्। अहिले सुरुङको माथिल्लो भागतर्फ 10 फिट लम्बाई र 4 फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। स्काभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेका बाँकी थुप्रो हटाउने काम पनि भइरहेको छ। थप 7 ठूला ढुङ्गा ब्लास्टिङका लागि तयारी भइरहेको छ। सुरुङको लम्बाई 170 मिटर छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ। चिलीमै हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय शहीदको सैनिक टोलीले आज पनि प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा रेखालाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिश गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकेको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का:
4: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरि त्यहाँ गएर उहाँले हेर्दाखेरि अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूतिर गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। अनि बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको डेड बडी महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुईटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालिएको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान चाहिँ यहाँ आइसकेको थियो स्काइभेटर पनि। त्यहाँ चाहिने जेनेरेटर, मोटर, पानी तान्ने स्लज, मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर, अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सक्यो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो, अनि अलिकति टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
5: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
4: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिरिट छ नि, त्यो स्पिरिट चाहिँ अलिक हाम्रो स्पिरिटसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरुन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन। अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला, तर अब अहिले समय पनि घड्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा पनि चाहिँ बढी चाहिँ भइरहेको छ।
3: सरकारले रसुवाको भोटेकुसी बाढीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
2: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकुसी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
3: सरकारले रसुवाको भोटेकुसी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटेका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको हो। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अप्नाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
5: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन, जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ।
3: बाढी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया,
6: बाढी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा 100 कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो, नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: अब खबर फटाफट।
7: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोशी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बकेउता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो, बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रूखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छाडेकोमा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजारानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि झिकौला, नरहे पनि त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय WMOकी प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढी निम्ति नै पूर्वानुमान छ। WMOकी प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढिरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढीबाट मृत्यु हुनेको संख्या 1250 नाघेको छ भने 5000 बढी व्यक्ति अझै हराइरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इन्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 बढी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 बढी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 बढी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुङ्गाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुङ्गालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा 1000 आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 बढी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अङ्ग मात्र पनि सङ्कलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेसामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेसनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौँ।
0: अहिले धेरैको चासो कैयौँ व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गङ्गा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
1: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन ही बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास स्ट्रक्चर, सर्च एन्ड रेस्क्यु टिम लगायत कम्ब्याट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईवटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिर्ने अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोअर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका एक्सकाभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट एक्सकाभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
9: अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
1: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छे चाहिँ धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले, पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको
9: छ।
2: 44 हाम्रो स्टाफ अनि उहाँ चेस्कोको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली, त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनेलमा मिसिङ हुनुहुन्न, टनेलबाट निक्लिनु भयो, हामी चाहिँ लगभग आधी टनेल अस्ति वक थ्रु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ, होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनैमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
3: तिन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाधे, सोच्नै नसक्ने केही पनि थिएन।
10: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखिएको थियो, के के सामानहरू निकाल्नु भयो?
3: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकालेँ, अरू भने त्यस्तै। अब
10: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नुभयो?
3: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो। मोबाइलहरू अब सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन कहाँ कहाँको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ हामीले भेटाएको छौँ। हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीकोदेखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्। हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, बचे कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
11: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुई तला पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डस्नाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै सेट विशेष सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसादी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढीका कारण चीनतिर रोकिएका 114 नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसङ्ग। विनाशकारी बाढीपछि कृष्णभीरमा सडक भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरुद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
12: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ, त्यसपछि खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
13: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 后。
1: झल को आई रहे तिम्रो छिन छिन झल को आई रहे तिम्रो छिन छिन आतुर छन ओठहरू तिम्रे नाम लिन था छैन कहाँ छौ के गर्दै छौ कुनै था छैन कहाँ छौ के गर्दै छौ कुनै यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेको सिबाड़ीको उद्धारमा अहोरात र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुकमा स्टाटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको हो। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धार कार्यक्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10,00,000 राहत उपलब्ध गराउने निर्णय गरेको छ। रसुवा भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेकोशी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र बनाई सरकारलाई सघाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुवागले ब्रिफिङ समेत गर्नु भएको थियो। अब खबर फटाफट।
4: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको शहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ कर्रा जाने बाटो चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोशी बाढ़ीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बकेउता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1,50,000 लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढ़ीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रूख नारायणीको बाढ़ीले बगायो। बाढ़ीले रूख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट क्षति भएको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा बाटो पुनः सञ्चालनका लागि रूख काट्न थालिएको छ। बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको सड़क दुवैतर्फका रूख कटानको काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। सड़क मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। कैलाश मानसरोवर यात्राका क्रममा भदौ 10 गति रसुवा भोटीको सिकोबाडीमा बेपत्ता भएका चागुनारायण नौ ताथलीका 52 वर्षीय पत्रकार शेखर डुंगाना र उहाँकी 46 वर्षीय पत्नी निर्मला डुंगानाको अन्त्येष्टि गरिएको छ। नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य एवं नेपाल प्रेस युनियनका सदस्य ढुंगाना दम्पती कैलाश मानसरोवर यात्राका क्रममा भदौ 10 गति आफ्ना सासू ससुरा समेत 17 सदस्यीय टोली रसुवाको टिमुरे स्थित अध्यागमन कार्यालयमा बिहान 8 बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने तयारीमा रहेकै बेला आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता हुनु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेकुसी बाढ़ीको उद्धारमा अहोरात र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुक स्टेटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको छ। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10,00,000 राहत उपलब्ध गराउने निर्णय गरेको छ। चिलिमे हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय सहितको सैनिक टोलीले प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिश गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकिएको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का
4: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूतिर रेस्क्यु गर्ने तरिकाले उहाँले चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नुभएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको गेट बढी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालेको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान त यहाँ आइसकेको थियो स्काइभेटर पनि, त्यहाँ चाहिने जेनेरेटर मोटर पानी तान्ने स्लज मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ कुक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि अलिकति टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
5: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
4: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन, अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला। तर अब अहिले समय पनि घर्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति
5: इन्जिनियरिङमा अलिकति कमजोरी भएको कतै बाहिरतिरबाट निस्किने अर्को ठाउँ भएको भएदेखि हुन्थ्यो,
4: त्यो एकदमै चाहिने कुरो हो। त्यो इमर्जेन्सी एक्जिट चाहिँ बाहिरै सर्फेसमै बनेको बिल्डिङमा त हामीले इमर्जेन्सी एक्जिट राख्छौँ भने होइन, त्यो त झन् जमिनभित्र भएको त्यत्रो चाहिँ संरचनामा इमर्जेन्सी एक्जिट चाहिँ चाहिने कुरै हो। अब अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नै पर्छ।
3: र सुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट क्षति भएको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा बाटो फेरि सञ्चालनका लागि रूख काट्न थालिएको छ। बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको सड़क दुवैतर्फबाट रूख काट्ने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजनाकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। सड़क मरमत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: मिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एक साता अघि रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा नुवाकोट र धादिङका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता भएका छन्। नुवाकोट विदुर नगरपालिका 7 चण्डेश्वरी मावि पनि बाढीपछि क्षतविक्षत छ। चण्डेश्वरी माविका शिक्षकलाई बाढीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। बाढीपछि विद्यार्थी विद्यालयको अवस्थाबारे विद्यालयका पूर्व प्रधानाध्यापक एवं तुप्चेका स्थानीय हरिप्रसाद रिजाल
4: स्कुल अब कसरी चलाउनुहुन्छ?
5: अहिले भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा त किस्पाङबाट झन्डै 250 विद्यार्थी, पारि बेद्रावतीबाट विद्यार्थी, यता गेर्कुटार आउँटारबाट आउँथे, सबै खोलाले पुलहरू विच्छेद गरेको छ। त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करी करी सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नु पर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
4: अहिले के छ स्कुलको हालत?
5: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घर बहिनी जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
4: अहिले 12 हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो,
5: अहिलेसम्म थाहा पाएन, त्यति छ। त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढी लयो भन्ने अनुमान हो।
4: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
5: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रमा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा, म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन, चिया पसलमा नबसिकन सुनिसिङ घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो, संयोग मात्रै हो।
4: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
5: मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै 16 त्यो सबै क्षेत्र विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
4: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
5: राज्यको उपस्थिति दिन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै होइन, अब यो म्यासिभ खालको हामीले पढ्ने भनेको यो समुदायमा आउने चाहिँ टोर्नाडो हुरिकेन जस्तो स्टाइलले आयो, जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन्। अनि त्यति माथि रसुवा अथवा उता भोटेकोसी हुँदै चिनबाट आउने ताइरन राज्यसँग सूचना संयन्त्र यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 त लाग्यो होला। त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो, बाढी मात्रै भने यो म्यासिभ खालको बाढी, यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्छ, त्यो पनि भएन।
4: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ?
5: भइरहेको छ, उद्धारको कामहरू भइरहेको छ। त्यो अब उद्धारको अन्तिम चरण पुग्यो, अहिले लासहरू हेर्ने ओर्ने त्यसलाई चाहिँ सङ्कलन गर्ने काम भइरहेको छ।
3: सरकारले भोटेकोशी बाढी पीड़ित व्यवसायीहरूका लागि पुनरुत्थानको प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले यस्तो घोषणा गरेको हो। नेपाल चीन सीमा क्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा मन्त्री परिषदले निर्णय गरेको हो। अब खबर फटाफट।
6: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोशी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बक्यौता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो। बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो PFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: सरकारले रसुवाको भोटेको शिवाड़ीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल।
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
4: सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीमा पनि ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रति परिवार 25 लाख रूपियाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ।
6: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहिबार बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षक देखि निरीक्षकसम्मको 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परिचरले 3 दिनको तलब बराबरको रकम जम्मा गर्ने भनिएको छ।
4: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
7: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी।
8: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्कै सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
7: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई।
9: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
7: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे।
10: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
7: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रुखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
11: With the Queen, really good. I got to know her very well.
3: a really good relationship with King Charles. I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it.
4: Hawasta, ahilisamaka khabar yetti nai. Namaskar.
2: Yo, BFBS Gurkha Radio.

0: सुन्नुहोस् समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रतिनिधि सभा बैठक चलिरहेका बेला काँग्रेस सांसद तथा लेखा समिति सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनुअघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनुभएको थियो।
4: मेरो डोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीड़ा सबै आम नेपाली नागरिकको पीड़ा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ। हामी सरकारको साथमा छौँ। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवाबाडी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
5: सम्माननीय प्रधानमन्त्री ज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्। यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्। नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ, अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे बस्ने व्यवस्था छ रे, त्यहाँभित्र अहिले पनि जीवित हुन सक्नुहुन्छ। त्यो कुरा तत्कालै सरकारले खोजी कार्यमा नागरिकको ज्यानलाई बचाउनको लागि आग्रह गर्न चाहन्छु।
3: बाढ़ी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षको सांसदहरूले सरकारको आलोचना गरेका छन्। धादिङ कांग्रेस सांसद सीता थपलिया,
6: बाढ़ी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: रसुवा भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ।
7: बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेकोशी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई सघाउने निर्णय गरेको छ। सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio. Gorkha Radio. Sanya Samudaya ma. Pelain bhari. On air. App ma. Ani smart speaker ma bhannhos. Play BFBS. You BFBS Gorkha Radio ho. Gorkha Radio. प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेकुसी बाढीको उद्धारमा अहोरात्र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुक स्टेटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको छ। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। चिलिमे हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय सहितको सैनिक टोलीले प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिश गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकिएको कम्पनीले जनाएको छ। कम्पनीका उप प्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का:
1: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूतिर रेस्क्यु गर्ने तरिकाले उहाँले चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनियरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको गेट बढी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालेको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान त यहाँ आइसकेको थियो स्काइभाइटर पनि, त्यहाँ चाहिने जेनेरेटर, मोटर, पानी तान्ने स्लज, मर पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन ठिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर, अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि अलिकति टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
2: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
1: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन, अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला। तर अब अहिले समय पनि घर्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा
2: इमर्जेन्सी एक्जिट
1: चाहिँ चाहिने कुरै हो। अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई इम्प्लिमेन्ट गर्नै पर्छ।
0: र सुवाकको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट क्षति भएको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा बाटो फेरि सञ्चालनका लागि रूख काट्न थालिएको छ। बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको सड़क दुवैतर्फबाट रूख काट्ने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजनाकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। सड़क मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: रेडियो समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: एक साता अघि रसुवाको भोटेखोसीमा आएको बाढीले रसुवा नुवाकोट र धादिङका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता भएका छन्। नुवाकोट विदुर नगरपालिका 7 चण्डेश्वरी मावि पनि बाढीपछि क्षतविक्षत छ। चण्डेश्वरी माविका शिक्षकलाई बाढीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। बाढीपछि विद्यार्थी विद्यालयको अवस्थाबारे विद्यालयका पूर्व प्रधानाध्यापक एवं तुप्चेका स्थानीय हरिप्रसाद रिजाल।
4: स्कुल अब कसरी चलाउनुहुन्छ?
5: पहिलो भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा चाहिँ किस्टाङबाट झन्डै 250 विद्यार्थी, पारी देवरावतीबाट विद्यार्थी, यता गेर्कुटार आउँटारबाट आउँथे, सबै खोलाले पुलहरू विच्छेद गरेको छ। त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करी करी सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ, त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नुपर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
4: अहिले के छ स्कुलको हालत?
5: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू त्यो होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घर पनि जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
4: अहिले 12 हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो,
5: अहिलेसम्म थाहा पाएन, त्यति छ। त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढी लयो भन्ने अनुमान हो।
4: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
5: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रमा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा। म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन, चिया पसलमा नबसिकन सुनिसिन यता घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो। संयोग मात्रै हो।
4: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
5: मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै सोलेसम्म त्यो सबै क्षेत्र विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
4: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
5: राज्यको उपस्थिति जुन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै होइन, अब यो म्यासिभ खालको हामीले पढ्ने भनेको यो समुद्रमा आउने चाहिँ टोर्नाडो हुरिकेन जस्तो स्टाइलले आयो, जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन्। अनि त्यति माथि रसुवा अथवा उता भोटेकोसी हुँदै चिनबाट आउने साइरन राज्यसँग सूचना संयन्त्र यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 घन्टा त लाग्यो होला। त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो। बाढी मात्रै भने यो म्यासिभ खालको बाढी, यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्छ, त्यो पनि भएन।
4: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ?
5: भइरहेको छ, उद्धार कामहरू भइरहेको छ। त्यसो अब उद्धारको अन्तिम चरण पुग्यो, अहिले लासहरू हेर्ने ओर्ने त्यसलाई चाहिँ सङ्कलन गर्ने काम भइरहेको छ।
3: सरकारले भोटेकोसी बाढी पीड़ित व्यवसायीहरूका लागि पुनरुत्थानको प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले यस्तो घोषणा गरेको हो। नेपाल चीन सीमा क्षेत्र भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा मन्त्री परिषदले निर्णय गरेको हो। अब खबर फटाफट।
6: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। पोटेकोसी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बकेउता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो। बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले रसुवाको भोटेको शिवाडीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
3: सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीमा पनि ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रति परिवार 25 लाख रुपियाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ।
5: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहिबार बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षक देखि निरीक्षकसम्मको 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परिचरले 3 दिनको तलब बराबरको रकम जम्मा गर्ने भनिएको छ।
3: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
7: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
6: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
8: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
6: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
9: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने तिनीहरू त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
6: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रुखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
10: A really good relationship with
2: King Charles. I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it.
3: Hawasta, ahilisamaka khabar yatti nai. Namaskar.
1: Yo, BFBS Gurkha Radio.

0: सो मुदायमा
1: मिलाइन भरी
0: ऑन एयर
1: एप मा
0: अनि स्मार्ट स्पीकर मा बन्द होस
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका 5,135 जनामध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रतिनिधि सभा बैठक चलिरहेका बेला काँग्रेस सांसद तथा लेखा समिति सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले